तू मऊ नु सजदा ना कर, कृत नु सजदा ना कर, करते नु सजदा कर, हर कर्ण हार नमस्कारम, सजदा कर प्रभु नु, हाथ जोड़ परमात्मा देखो, अरदास कर और आख तेरी शरण, तेरी शरण, शरण नानक जगदीश्वर है, हे जगदीश, हे जगत दे मालिक, तेरी शरण, तेरी शरण, तेरी शरण, बचण दा केवल यही उपाव है। सिद्धे रूप देच मऊ नाल युद्ध कठिन है, औखा है, मनुख दी विसात तो परे दी गल है, मनुख दी पहुंच तो परे दी गल है। मोह मेरा, मोह मेरा, कदी कदाई रूहे जमीन दे मनुखी दुनिया च ऐसे फुल खिड़दे ने जिन्हा विच निर्मोह दी सुगंध होंदी है, मोह दी बदबू नहीं, निर्मोह दी महक, मोह दा अंधकार नहीं, निर्मोह दा चानन, मोह दी कठोरता नहीं, निर्मोह दी दया, निर्मोही दी दया सीमित नहीं होंदी, मोह ग्रसे मनुख दी दया सीमित होंदी है, अपने बच्चियां दी दया पड़ोसी दी बच्चियां दी नहीं, मोह ग्रसे मनुख नो अपने बच्चे दे औगुण भी चंगे लगते ने, पड़ोसी दे बच्चे दे गुण भी नहीं चंगे लगते, अपना क्रोप बच्चा भी चंगा लगता है, पड़ोसी दा सुंदर बालक भी चंगा नहीं लगता, मोह ग्रसे दी दया बहुत सीमित, मोह ग्रसे दा प्रेम बड़ा सीमित, मोह ग्रसे दी समझ बड़ी सीमित, मोह ग्रसा सीमा दे जींदा है, उसका असीम नाल कोई संबंध नहीं, बड़े बड़े शक्तिशाली महाबली कहलाण वाले भी इस मोह दी सीमा दी कैद तो आजाद ना हो सके। मुगल सम्राट, मुगल आजम जनाब जलालुद्दीन अकबर अदकड़ जी उम्र विच इस दे घर औलाद हुई शाहजादा सलीम, पता नहीं कितने पीर फकीरां दी मजारां ते चढ़ावे चाड़दा रहा, चदरां चाड़दा रहा, धन गुरु अमरदास जी महाराज दे दरबार विच भी नंगे पैरी आया दर्शन करन लई, लेकिन दर्शन विच कामना सी एक बच्चे दी, भाग लगे समा पाके अदकड़ जई उम्र विच इस मुगल सम्राट दे घर सुंदर बालक दा जन्म होया जिस दा नाम सलीम रखिया गया। काफी दिनां दा अकबर दा रुके होया मोह हड़ दी तरह वग उठिया, और राज पाठ विच इतना ध्यान नहीं, बच्चे नाल खेडना खिडाना इस विच ध्यान बहुत है, डुल डुल के अकबर दी ममता सलीम ते पै रही है, चुकदा है चुमदा है रखदा है वेखदा है खुश आउंदा है प्रसन्न होंदा है। एक दिन सलीम गोद विच है, खादमा नौकरानी महिला का फर्श साफ कर रही है, ऊंचा ला रही है, अकबर खादमा नु कहिंदा है, खादमा सलीम बहुत सुंदर है, बहुत सुंदर है, बिचारी खादमा नौकरानी की आखे, कहन लगी जहां पना बहुत सुंदर है, बहुत सुंदर है, सब तो सुंदर है। खादमा मैं ऐसा सोच रहा, खुदा ने सलीम
تو زیادہ خوبصورت کسے نو بھی نہیں بنایا. ہاتھ جوڑ کے خادمہ کہن لگی جہاں پناہ یہ ہو ہی نہیں سکدا کہ سلیم تو زیادہ کوئی خوبصورت ہوئے. وہ کس طرح ہو سکتا ہے؟ خوش ہو کے پرسن ہو کے پنج موراں خادمہ دی ہتیلی تے ٹکائیاں. اکھے خادمہ تو یہ کام چھوڑ جا آگرے وچ, جا آگرے شہر وچ, لب کوئی ایسا بچہ جو سلیم نالوں زیادہ خوبصورت ہو گیا. میں تینوں بھی مالا مال کر دیاں گا, بچے دے ماں باپ نوں بھی مالا مال کر دیاں گا, دوہاں دیاں جھولیاں بھر دیاں گا. اور میں جاننا چاہنا کوئی سلیم تو بھی زیادہ خوبصورت ہے؟ اگر مہودا ماریا یہ اکبر اپنی خادمہ دے نال اس طرح دیاں گلاں کر رہے ہیں اور کہہ رہے ہیں جا لب کے لیا. حکم من خادمہ چل پئی, سویر دی گئی, دن ڈھل دیاں واپس آ رہی ہے دبے ہوئے پیران اور طرح طرح دی وچاراں دی ڈبی ہوئی. گود دچ ایک بچہ لیا ہویا. سدھی اکبر دے پاس آئی, دیکھ کے اکبر خوش ہویا ہے کوئی بچہ لے آئی ہے اس دی گود دچ ہے. خادمہ تو لے آئی ہے ایسا کوئی بچہ جو سلیم تو بھی زیادہ خوبصورت ہے؟ ہاں جہاں پناہ میں لے آئی ہوں. اکبر نے چادر ایک پاسے کی تھی, چیتڑیاں دے چ لپٹیا ہویا ایک کروپ اور میلا بچہ خادمہ دی گود دے چ ہے. حیران ہو کے اکبر کہندا ہے اے بچہ کس دا بچہ ہے؟ جہاں پناہ یہ میرا ہی بچہ ہے, میں سارا آگرہ شہر گام آ رہا ہے, جہاں پناہ اس بچے تو مینو زیادہ کوئی خوبصورت نہیں دسیا. سچ پوچھیں اور میرے جان دی بخشی کریں, اے جہاں پناہ تیرا سلیم بھی اس دے سامنے پک کر ہے. کہندے نے نوکرانی دے انہ بولاں نے اکبر دیاں اکھاں کھولیاں. خیال آیا میں موہ دی نظر نال سلیم نو ویکھ رہا, یہ موہ دی نظر نال اپنے بچے نو ویکھ رہی ہے. موہ کر کے سارے جہان نالوں اس نوکرانی نو اپنا بچہ خوبصورت دکھائی دے رہا ہے, اور موہ کر کے مینوں سلیم سب نالوں سندر دکھائی دے رہا ہے. سیانا سی عالم فاضلہ نو اپنی سبا وچ رکھدا سی, ایک دم گل سمجھ دے چا گئی, پکڑ دے چا گئی. اور اے اسی روز مرہ دی زندگی وچ دیکھ دے ہاں, منکھ نو اپنے اوگنا نال بھی موہ ہو جاندا ہے, کسی دے گن بھی اس نو چنگے نہیں لگدے. اپنا کروپ بچہ بھی مہان ہے, یوسف ہے, لیکن پڑوسی دا سندر بچہ بھی کروپ ہے, بے مینی ہے. تو سوپن اجاگر کرتا ہے موہ, اور یہ سوپن بناوٹی ہوتا ہے, وقتی ہوتا ہے, عارضی ہوتا ہے, اور منک اسی چی فسیا رہتا ہے. کدی کدائی کوئی منک پربھو دی شرن پرکٹ, پربھو دا چنتن کر, نام دے گیت گاندیاں گاندیاں مو دے پردے نو پرے سٹدا ہے.
निर्मोह हो जाता है। निर्मोही लई सारा संसार उसका अपना है, मोह ग्रसे लई केवल उसका परिवार और उसके चों भी कुछ सदस्य उसके अपने ने, बाकी दे सारे दा सारा पराया। इतना वड्डा जगत ते वो परा होवे, पराया होवे, तो फिर ते मनुख भय दे च जीवेगा, डर दे च जीवेगा, दुख दे च जीवेगा। इस वास्ते मोह ग्रसिया दुख दे च ते भय दे च जीवदा है। सारा जगत अपना है, प्रेमी लई सारा संसार अपना है, तो निर्भय होके विचरदा है, आनंद नाल विचरदा है, सुख नाल रमण करदा है। सब जो अपने ने मोह दी सीमा होंदी है, निर्मोही असीम होंदा है। निर्मोही लई सारा संसार उसका अपना है, मोह ग्रसे लई केवल परिवार ही उसका जो है अपना है। बहुत छोटी दुनिया होंदी है मोह ग्रसे दी, जिसकी दुनिया छोटी उसकी अकल छोटी, उसकी सोचनी छोटी, उसकी समझ छोटी, उसका सब कुछ छोटा, बहुत छोटे तल ते जीवदा है मोह ग्रसिया मनुख, और असीम तल ते जीवदा है निर्मोही, कोई सीमा नहीं, परमात्मा की कोई सीमा नहीं, निर्मोही की कोई सीमा नहीं। साडे देश दे च एक ऐसा भी पुरश होया है, राजा सी, स्वभाव किधरे, मां बाप ने जन्म समय उसका ना रखिया सी निर्मोह, वड्डा होके भी यही नाम पर चल रहा निर्मोह, राजा निर्मोह। इतिहासिक वार्ता है, एक ऋषि ने जब ये नाम सुनिया राजा निर्मोह, हो नहीं सकता, कठिन है, औखी गल है, तो परीक्षा लई चल पिया निर्मोह दे महलां दी तरफ। जैसे महलां विच दाखल होया है, राजे निर्मोह दी पटराणी मिली और इस ऋषि ने पूरा तौर तरीका पहले बनाया हुआ सी कि मैं स्पष्ट करना है तू मोह ग्रस है निर्मोही नहीं। राजे निर्मोह का लड़का इधरे ऋषि की कुटिया च आया सी और ऋषि ने उस बच्चे नु बिठा दिता, आखिया जिन्ने चिर तक मैं ना आवा तू बैठी, मैं थोड़ी देर दे चावना। राणी नु ऋषि कहिंदा है, राणी तुमको अति विभक्त सुत खायो मृगराज, हमने भोजन ना कियो तिस मित्र के काज। हे राजमाता, थोड़ा सुत थोड़ा लड़का राजकुमार शेर ने खा लिया, मैं ते भोजन छड़ के दौड़े हां थानू ए खबर सुनाने वास्ते। पर ए राणी, राजे निर्मोह दी राणी, उस असीम मनुख दी संगत च रह रह के उस असीम मनुख दी पत्नी भी निर्मोही हो गई सी, मोह तो उच्ची हो गई सी। ऋषि नु कहन लगी, एड एक साखा घनी पंखी बैठे आए, ओ फूटी चीरी पई उड़ उड़ देश देश जाए। पेड़ एक साखा घनी पंखी बैठे आए, ओ फूटी चीरी पई उड़ उड़ दे दिस जाए। संसार एक वृक्ष दी तरह है, कई इस दियां शाखा ने, कई मुल्क ने, कई इलाके ने, और संस्कारां ते प्रालवद वसो के संजोग वसो के इना
ਪਰਿਵਾਰਾਂ ਦੀਆਂ ਟਹਿਣੀਆਂ ਤੇ ਆ ਕੇ ਪੰਛੀ ਬੈਠਦੇ ਨੇ। ਮੌਤ ਦਾ ਸੂਰਜ ਚੜਦਾ ਹੈ, ਦਰਗਾਹ ਤੋਂ ਚੀਰੀ ਪਾਟਦੀ ਹੈ, ਇਹ ਪੰਛੀ ਵਾਰੀ ਵਾਰੀ ਉੱਡ ਉੱਡ ਕੇ ਆਪਣੀ ਦਿਸ਼ਾ ਨੂੰ ਚਲੇ ਜਾਂਦੇ ਨੇ। ਰਿਸ਼ੀ, ਇਹ ਕੋਈ ਨਵੀਂ ਖਬਰ ਤੇ ਤੂੰ ਨਹੀਂ ਲੈ ਕੇ ਆਇਆ, ਕਿਉਂਕਿ ਰੋਜ਼ ਹੋ ਰਿਹਾ, ਐਸਾ ਹੋ ਰਿਹਾ, ਐਸਾ ਨਿਜ਼ਾਮ ਹੈ, ਐਸੀ ਬਣਤਰ ਹੈ, ਐਸੀ ਪ੍ਰਭੂ ਦੀ ਲੀਲਾ ਹੈ। ਰਿਸ਼ੀ ਦੰਗ ਰਹਿ ਗਿਆ ਹੈ। ਤਪ ਸਾਧਨਾ ਕਰਦਿਆਂ ਕਰਦਿਆਂ ਥੱਕ ਗਏ, ਪਰਿਵਾਰ ਦੇ ਮੋਹ ਦੀ ਦੀਵਾਰ ਅਜੇ ਵੀ ਨਹੀਂ ਤੋੜ ਸਕੇ, ਧਨ ਦੇ ਮੋਹ ਦਾ ਪਰਦਾ ਅਜੇ ਵੀ ਬਾਕੀ ਹੈ, ਜੀਵਨ ਦੇ ਮੋਹ ਦੀ ਪਕੜ ਅਜੇ ਵੀ ਬਾਕੀ ਹੈ। ਪਰ ਸੋਚਦਾ ਹੈ, ਚਲੋ ਉਸ ਨਾਲ ਤੇ ਗੱਲ ਕਰੀਏ ਜਿਸ ਦਾ ਨਾਂ ਹੀ ਰਾਜਾ ਨਿਰਮੋਹ ਹੈ, ਉਹਨੂੰ ਤਾਂ ਵੇਖੀਏ। ਗਿਆ ਰਾਜ ਸਭਾ ਵਿੱਚ, ਰਿਸ਼ੀ ਦਾਖਲ ਹੋਇਆ, ਆਹੋ ਭਗਤ ਕੀਤੀ, ਡੰਡੌਤ ਕੀਤੀ ਰਾਜੇ ਨੇ, ਸਨਮਾਨ ਦਿੱਤਾ, ਬਿਠਾਇਆ, ਆਉਣ ਦਾ ਕਾਰਨ ਪੁੱਛਿਆ, ਰਿਸ਼ੀ ਰਾਜ ਕਿਸ ਤਰ੍ਹਾਂ ਪਧਾਰੇ, ਸਾਡੇ ਇਸ ਘਰ ਨੂੰ ਕਿਸ ਤਰ੍ਹਾਂ ਭਾਗ ਲਾਏ, ਇਸ ਰਾਜ ਸਭਾ ਨੂੰ ਆ ਕੇ ਪਵਿੱਤਰ ਕੀਤਾ, ਆਹੋ ਭਾਗ ਸਾਡੇ, ਕੋਈ ਸੇਵਾ ਹੋਵੇ ਤੇ ਦੱਸੋ। ਰਿਸ਼ੀ ਕਹਿੰਦਾ, ਰਾਜਨ ਬਹੁਤ ਦੁੱਖ, ਬਹੁਤ ਸੰਤਾਪ, ਬਹੁਤ ਮਾੜੀ ਖਬਰ। ਰਾਜਨ ਦੱਸਣ ਲੱਗੇ ਆ, ਮੇਰੀ ਜ਼ਬਾਨ ਲੜਕਣ ਆਉਂਦੀ ਹੈ, ਪਰ ਮਜਬੂਰ ਹਾਂ ਦੱਸਣ ਤੇ ਵੀ। ਮੁਸਕੁਰਾਉਂਦੇ ਹੋਏ ਚਿਹਰੇ ਨਾਲ ਰਾਜਾ ਨਿਰਮੋਹ ਕਹਿੰਦਾ, ਦੱਸੋ ਰਾਜ ਰਿਸ਼ੀ, ਸੰਤ ਜਨ ਦੱਸੋ। ਖੜਾ ਹੋਇਆ ਰਿਸ਼ੀ ਤੇ ਕਹਿੰਦਾ, ਰਾਜਨ ਤੁਮਕੋ ਅਤਿ ਬਿਪਤ, ਪਲ ਪਲ ਘੜੀ ਘੜੀ

0: کبھی دربار وچ اور اردو مشاعرے وچ. شروعات اردو مشاعرے تو ہوندی ہے, پہلے دن اردو مشاعرہ ہوندا ہے, بڑی دنیا پہنچتی ہے. یہ سارا پروگرام ٹیلی کاسٹ بھی ہوندا ہے. رات دے سمے وقت کٹ کے میں بھی ایک دن ٹی وی دے سامنے بیٹھا فراق گورکھپوری نو سنن لئی. یہ 50 کتاباں دا لکھاری, اتنا گہرا سوچن والا, اور اس دی سوچنی ستاں آسماناں نو پڑھ کے بھی اگے لنگ جاندی ہے کہ اج دے دن کی آکھے گا. کوئی بڑی وڈی نظم سنائے گا, بڑی قیمتی قیمتی بول. اور جد اناؤنسر نے فراق گورکھپوری دا نام لیا کوئی 11ویں 12ویں نمبر تے, تو میرا پورا دھیان اکاگر ہو گیا بھائی اس نو سنیے, ایک ایک لفظ اس دا سنیے. اداس ہوئے بنا نویں جیون دی تلاش کرنی بڑی اوکھی ہے. جو اس سنسار تو اداس ہی نہیں, نرنکار دی کس طرح تلاش کرے گا, مشکل ہے. اور جیسے شبد چوٹ کر گیا ہے, اداس ہو گیا ہے, یہ بندہ اگر مسلمان ہے تو شرع دا پورا پابند ہو جائے گا. اگر یہ بندہ گردوارے آ رہا ہے تو ساری رہت بیت دا دھارنی ہو جائے گا ایک دم. اور یہ بندہ اگر ہندو ہے تو پورا کرم کانڈ اپنا لے گا فوراً. شبد نے چوٹ کر دی, سنگ نے چوٹ کر دیتی ہے, تو جد ستسنگ نے چوٹ کی تھی ہے تو یہ اپنے اشٹ دا پورن طور تے بنن دی کوشش کرے گا. اگر کوئی ہندو پورن طور تے کرم کانڈی نہیں ہویا, اجے ستسنگ نے چوٹ نہیں کی تھی. اگر کوئی مسلمان پورن طور تے شرع دا دھارنی نہیں ہویا, یقین جانو اجے نماز نے چوٹ نہیں کی تھی, اجے قرآن دی تلاوت دا کوئی اثر نہیں ہویا, کچھ بھی نہیں. کوئی پورن طور تے رہت بیت دا دھارنی نہیں ہویا, اجے شبد نے چوٹ نہیں کی تھی, اجے کتھا کیرتن نے کدے چوٹ نہیں کی تھی. کہ من نو ایک پاسے کر جاندا رہیا, شبد دا تیر لنگ جاندا رہیا, نہیں لگے. اگر لگدا تو یہ پورن طور تے رہت بیت دا دھارنی ہو جاندا. اگر ستسنگ نے چوٹ کیتی ہے تو پورا کرم کانڈی ہو جانا سی اس نے, اور جے مسلمان ہے تو پکا شرعی ہو جانا سی. پانچ وقت دا پکا نمازی اور پوری قرآن دی تلاوت کرن والا, زکات دین والا, روزے رکھن والا, کسے بھی نیم نو چھوڑن والا نہیں, پوری پختگی پکیا ہی. کہ ہن جو کچھ میں کہن لگا انہوں تھوڑی جہاں گہرائی نال سرون کرنا. سال دو سال پانچ سات سال شرع دے چلنگے نے, کرم کانڈ دے چلنگے نے, رہت بیت دے چلنگے نے, لیکن نوی زندگی پراپت نہیں ہوئی, نواں جیون پراپت نہیں ہویا. تو دو شبد برداشت کرنے, یہ بندہ شرع تو بھی اداس ہو جائے گا, یہ بندہ کرم کانڈ تو بھی اداس ہو جائے گا. ہاتھ جوڑ کے میں معافی منگ لوا, میں غلط ہوں تو میری سدائی بھی کر دینا, یہ بندہ رہت بیت تو بھی اداس ہو جائے گا. کیوں؟ جس لئی شنگار کیتا ہے وہ دی جھلک نہیں ملی. پانچ سات سال ہو گئے نے, 10 سال ہو گئے نے, کیونکہ سوچن والا بندہ تا ہی تو شبد نے چوٹ کی تھی, سوچتا نہ تو چوٹ لگنی نہیں سی. چوٹ تے سیانے نو لگے گی لازمی. 90% خودکشی سیانے بندے کر دین, موڑ نہیں کر دے, اوکے نہ ہونا. اور اپنے آپ نو بھلان دی بھی کوشش ہوئی کر دینے, جو بہتا سوچ دین تے بہتے سوچن کر کے گمگین ہو جاندے. اپنے آپ دے نال بیٹھنا بڑا اوکھا ہو جاندہ ہے, اپنے آپ نو بھلان دی کوشش کر دینے. منکھ پتر نال بیٹھ سکتا ہے, متر نال بیٹھ سکتا ہے, پتنی نال بیٹھ سکتا ہے, پتی نال بیٹھ سکتا ہے, کوئی کتاب چاہیے ٹی وی نال بیٹھ سکتا ہے, ریڈیو نال بیٹھ سکتا ہے, منکھ اپنے آپ دے نال نہیں بیٹھ سکتا, کوئی بھی نہیں بیٹھ سکتا. کیوں؟ جیسے اپنے آپ دے نال بیٹھتا ہے سوائے بے چینی تو اور کچھ بھی نہیں ہے. ہر منکھ دوڑ رہا ہے کتوں, اپنے آپ تو بھجو, اپنے آپ تو بھجو, دوسرے کول بیٹھو. پر کون دسے دوسرے کول بھی یہی سیاپے نے, یہی کچھ ہے. دوسرا بھی یہی کچھ, کس پہ کھولوں گنٹھڑی دکھی بھرا آیا. مہاراج کہ میں گنڈ کے دے اگوں کھولنا چاہیے اگوں کھولنے لگنا کہ پہلے ہی کھول کے رکھ دینا, میں ایک دکھ دی گل کرنا وہ دس دکھ دی گل کرنا. بس دو دکھی بیٹھ کے اپنے دکھ نو بلا سکتے ہیں, مٹتا کوئی نہیں. یہ بھی میں عرض کر دیا وقتی طور پہ بلاؤ کا ایک ڈھنگ آتا ہے. اس واسطے کہندے نے اکلا تے رب بھی نہ ہوئے, اکل اکھر دیئے. جنوں اکل اکھر دی گل سپشٹ ہو گئی اپنے آپ دے نال نہیں رہ سکتا, اور کیوں نہیں رہ سکتا, یہ کچھ بھی نہیں ہے تا ہی نہیں رہ سکتا. جو اپنے آپ دے نال رہ سکتا ہے بڑا مہان منک ہے, بہت وڈا منک ہے. یہ بھی میں وہ کچھ ہے. رشی یاگ ولد گنگا دے تٹ تے بیٹھا سی, اس دے متر نے دیکھا کلا بیٹھا ہے رشی, چلو چل کے ساتھ دے دئیے. جا کے کول بیٹھے تے آخیا سنت جی تسی کلے بیٹھے سی نا, تے میں تھوڑا ساتھ دین لئی آ گیا. یاگ ولد کہن لگا تینوں کس نے کہہ دیتا میں کلا بیٹھا سی, میں تے اپنے نال جڑے ہویا سی, ہن توں آیا مینوں کلا کر دیتا, مینوں اپنے نالوں توڑ دیتا, میرے تے رحم کھا ترس کر, مینوں اپنے آپ دے نال بیٹھن دے. ایک اے وی ڈنگ ہے, ایک اے وی طریقہ ہے. ورنہ اکلے پن نو عام دنیا تے سزا من دیے. پتا ہے جیل دے جس نو سب تو کرڑی سزا دینی ہوئے انو کلا رکھ دینے تنہا, یا پہ ٹھیک ہو جائے گا, انو پانچ سات دن کلیاں رکھو. تنہائی سزا ہے, کس لئی؟ جیدے کل کچھ بھی نہیں ہے, نہ کوئی امنگ, نہ کوئی ترنگ, نہ کوئی کھیڑا, نہ کوئی خوشی, نہ اندر ہلاس. کس طرح اپنے آپ دے نال بیٹھے؟ کیونکہ اپنے آپ دے نال نہیں بیٹھ سکتے سوائے دکھاں تو. رہے کہ ہر منک دکھاں دی پنڈ ہے, ہر منک دکھاں دی گٹھڑی چکی پھرتا ہے, ہر منک دے کول ہوکے ہی ہوکے نے. بس تسی تھوڑا جیا موقع دے, تسی اپنا ایک دکھ سناؤ, دیکھو کتنے سو دکھ سنا ہے کہ نہیں. گنڈ کھولنی اگلے دکھی ہے, بس تسی اپنا ایک دکھ سناؤ, باقی وہ سنا رہے گا, مشین دی طرح چلتا رہے گا, سنتے جانا, سب کچھ سنائی جائے گا, چکی نہیں کرے گا. اور میری کوشش یہی ہوتی ہے, یقین جانا اوکھے نہ ہونا, بھی کسی دے سامنے کوئی اس طرح کی گل نہ کریے. نہیں گنڈ کھولی نہیں تو پھر خیر کوئی نہیں, یہ حقیقت ہے. بہت بڑی سچائی ہے کہ منک نو اپنے دکھ سنا دا بھی شوق آتا ہے, رس آتا ہے, بڑا سواد آتا ہے. اس طرح کی ایک عادت بھی بن جاتی ہے, اور ایسی عادت منک نو اتنا وگاڑ دیندی ہے کہ کدرے کدرے پھر سکھ نو بھی دکھ دے بدلتا ہے. یہ بھی میں عرض کراں, تسی آکھو گے سکھ نو دکھ دے بدلتا ہے, ہاں میں پرتکش روپ وچ دیکھیا. بمبے تو میں اندور جانا سی, دادر سنگھ سبھا ایک اندور دائی سجن مل گیا. انہیں کہا گینے جی اسی بائی روڈ جا رہے ہیں, ساڈی کار, اسی تین آدمی ڈرائیور ہاں تے پتی پتنی تین, تسی نال چلو ساڈے, رستہ چنگا پاس ہوے گا, گلاں باتاں کرتے جاواں گے. تو مینوں کہن لگا رستے چ بڑے پہاڑ پیندے نے, ہریاول بڑی ہے, ساگوان دا بڑا جنگلات آئے گا. میں تو پتا تے مینوں بھی ہے, پر چلو جس تسی کہیں دے اس طرح بنا لیندے ہیں پرام. اس دن دا میرا تلخ تجربہ ہے, جیوں بمبے شہر تو گڈی باہر نکلی انہیں ہوکے بھرنے شروع کیتے. ہوکے اگے میں ڈرائیور دے نال فرنٹ سیٹ تے بیٹھا, پیچھے دوویں پتی پتنی بیٹھے. تے میں حیران ہوئے تے ہوکے اتے جلا کے رکھ دے گا, اندور تک پہنچتے ہیں پہنچتے ہیں. ایک بے چین بندے کول بیٹھو دیاں ترنگاں پربھاوت کر دیاں نے, ایک آنند پرسن چت منک کول بیٹھو اس دیاں ترنگاں پربھاوت کر دیاں نے. تے بڑا بے چین بندہ اس طرح ہی ہوکے بھرتا ہے, اندور تک گیا کہ تے ساری کار نو ہی پھوک کے رکھ دے گا. اینے ہوکے, اینی سڑاند, اتنی جلن, میرے کول ریا نہیں گیا. جیسے جلگاؤں دے نیڑے پہنچے تے میں پوچھ لیا, میں کہ سردار جی گل کی ہے؟ میں کہ مینوں تہاڈی پرائیویٹ زندگی تے مداخلت کرنی نہیں چاہی دی, اور تسی اس طرح دے ہوکے بھرتے آ رہے ہو, میں بے چین ہو گیا, اور میں سوچی پی گیا کہ میں یہ سفر کیوں چن لیا تھوڑے نال. گل کی ہے, पता मैनू की आखन लगे, जैनी जी एको ही दिन दे छे लख दा घाटा पै गया, एको ही दिन दे कल, तो कल दा मैं बड़ा बेचैन, बहुत परेशान। पत्नी बोल पई, कहंदी ज्ञानी जी ये गल नहीं है, ये गलत कहंदे ने। और उन्होंने समझाने लगी, कम से कम ज्ञानी उन्होंने नाल ते झूठ ना बोलो। तो कहने लगी इन्हां नूं 4 लाख का नफा होया, पर इन्होंने मिथिया सी कि 10 लाख मिलेगा, तो 10 तो मिले नहीं, मिले 4 है। तो हूं कल का कई जाने 6 लाख का घाटा पै गया, 6 लाख का घाटा पै गया, ना आप आराम कर दे ना किसी होर, रोई जाते दुखी। मैं कहा ठीक है, दुख दुख प्रतीत होवे, इस तरह के लोग तो हैं, पर कई नफे नूं भी नुकसान दे च बदल देंगे, कई सुखां नूं भी दुख दे च बदल देंगे, जीवना नहीं आउंदा। बहुत सारे लोग तो ऐसे ने सुख नूं भी दुख दे च बदल देंगे, नफिया नूं भी नुकसान दे जो है बदल के रख देंगे ने, जीवना अपना भी मुहाल कर देने दूजियां का भी, आदत हो जाती है। और फिर होके ही होके तो पुछो तो फिर दुखां दी पंड खोल के जो है रखणगे, विस्तार सहित जो है बयान करणगे। तो खैर मनुख का अपने आप दे नाल जीवना बड़ा औखा है, भुलाण की कोशिश इथों ही जो है सिलसिला आरंभ होंदा है। तो हुण मुख्तसर मैं अर्ज करा, जो शब्द तो सत्संग तो चोट खा के उदास होया, लाजमी अगर सिख है तो पूरा रेतिया बैतिया होगा। मैं फिर दोहराऊंगा, अगर ये मुसलमान है तो पक्का शरई होगा, पक्का शरई, हज ते भी जाएगा, रोजे भी रखेगा, 5 वक्त नमाज भी पढ़ेगा, जकात भी देगा, तलावत भी करेगा, सब कुछ करेगा, सुन्नत भी रखेगा। और जे ये हिंदू है पक्का कर्मकांडी होगा, 68 तीर्थां दे चो इसने एक भी नहीं छड़ना, सारिया का इशनान करके आएगा, इन्हें माघ का भी इशनान करना है, कुंभ का भी करना है, इन्हें सवेरे शाम गीता का पाठ भी करना है, इन्हें पूजा भी करनी है, इन्हें अर्चा भी करनी है, इन्हें बंधन भी करना है, इन्हें तिलक भी पहनना है, इन्हें जनेऊ भी पहनना है, इन्हें धोती भी पहननी है, ये पक्का कर्मकांडी बनेगा, ये पक्का रहित बैतिया बनेगा, और ये पक्का शरई बनेगा। लेकिन दिन बहुत हो जाए तो बंदा सोचण समझण वाला होवे, दिमागी तल ते जीण वाला हो, शब्द चोट कर गया सी, सत्संग चोट कर गया, उदास होया है, यकीन जानो हुण इसनूं एक होर चोट लगेगी, जिस लई यह सारा शिंगार उसका तो कोई पता नहीं, वो तो है नहीं, इस शरा तो उदास हो जाएगा, उसका दिमाग एक कर्मकांड तो उदास हो जाएगा। इशारा गुरु अर्जन देव जी महाराज ने बड़ा सोहना किया है, भई निराशी बहुत दिन लागे, देश देशांतर मैं सगले च आ गए, बड़े डेरिया च गया, बड़ी तीर्थ यात्रा कीती है, बड़े साधु संतां कोल गया, बड़ा सत्संग कीता है, दिन बहुत लंघ गए ने, मुद्दत बहुत हो गई है, प्राप्त कुछ नहीं होया, निराशा भाई निराशी। ऐसा होंदा है, कोई मनुख पुत्रां तो निराश हो जाता है, कोई मित्रां तो निराश हो जाता है, कोई पत्नी तो निराश हो जाता है, कोई पति तो निराश हो जाती है, ऐसा होंदा है जगत च, कोई मां बाप तो निराश हो जाता है, और कोई बच्चियां तो निराश हो जाता है, इन्हां तो मैनू की सुख मिलना है। ऐसा भी होंदा है, कोई गुरु तो निराश हो जाता है, परमात्मा तो निराश हो जाता है, पता नहीं है भी सही कि नहीं, और उसके मिलन नाल के मिल जाना है। गुरु तो निराश, परमात्मा तो निराश, और पक्के निराश बिरती दे ओ मिलनगे थानू जो बड़े चाव मलार नाल इस मालक पे चले सन, ये भी मैं अर्ज कर दूंगा। दूसरे की गल नहीं, दूसरा इतना उदास नहीं होगा, दूसरे तो इस मार्ग का जे पांदी ही नहीं, उदास हो गया भाई निराशी बहुत दिन लागे। अगर ये उदास होया है तो इस रहत बैत का, इस शरा का, इस कर्मकांड का फिर सही इस्तेमाल करेगा, अगम्मी दुनिया की तलाश करेगा, परम प्रकाश की खोज करेगा, सिर्फ इस दे च नहीं जीवेगा, यह भी मैं अर्ज करने। जिन्हां की जिंदगी का मकसद मन منزل صرف کرم کانڈ ہو جاندہ ہے, صرف شرح ہو جاندی ہے. وہ جتنے کٹھور ہوندے نے روح زمین دے تے اتنا سخت کٹھور اور کوئی بھی نہیں ہو سکتا. یہ بھی محض کر دیا, وہ جتنے کٹھور ہو جان گے, وہ جتنے ظالم ہو جان گے, وہ جتنے سخت دل دے ہو جان گے. ایک ادارن تواریخی میں تھوڑے سامنے رکھا, گل سپشٹ ہو جائے گی. صوبہ سرہندی کچہری رچ گرو گوبند سنگھ جی مہاراج دے معصوم لاڈلے پیش کیتے گئے, جنہاں نو پہلے برج دچ رکھا گیا ٹھنڈے برج دچ, اج پیش کیتے گئے کچہری رچ. صوبہ سرہند کہندا اے معصوم است, اے تے چھوٹے نے بہت, اے دا مطلب انہوں مغلتا سی, انہیں نہیں دیکھے سن. اے معصوم است, اے تے بہت چھوٹے ہیں, اے تے بالکل بچے ہیں. یہ مطلب ہے وہ دل دے کسے کونے وچ دیا پیدا ہو گئی, تو بہت چھوٹے ہیں, معصوم نے. یہ معصوم است اسی سبا وچ ایک قاضی بیٹھا ہے, اسی سبا وچ دیوان سوچانند بھی بیٹھا ہے, نواب ملیر کوٹلا بھی بیٹھا ہے, آلے دوالے دے ہور نواب دے جاگیردار بھی بیٹھے نے. کل ملا کے 17 بندے نے جنہاں نے فیصلہ کرنا ہے انہاں معصوم بچیاں بارے, اور فیصلے تے مور لانی ہے نواب صوبہ سرہند وجید خان نے, مکھی او ہے. پر اس مکھی دے منہ بچیاں نو ویکھدے ہی بول نکل گئے معصوم است, اے تے چھوٹے نے بہت معصوم. دیوان سچانند کہندا ہی فرزند مار است, اے معصوم نہیں, اے سب دے بچے نے. دیوان سچانند ای فرزند مار است, مار کہنے سپ نو پرشین عربی پشتو سپ نو کہنے مار, این فرزند مارس فرزند کہنے بچے نو, یہ سپ دے بچے نو. یہ وڈے ہو کے ڈنگ مارن, انہاں دا سر اج ہی کچل دینا چاہیے. مار این فرزند مارس, یہ بول دیوان سچانند وقت پا کے کلگی دھر دے کنا تک بھی پہنچے سن. میرے بچیاں نو شہید کرن تو پہلے مار آکھیا گیا ہے, سپ آکھیا گیا ہے, این فرزند مار است. ظفر نامہ جڑا لکھیا ہے وہ دے ستگر نے قبول بھی کیتا ہے, بھی ٹھیک ہے اسی مار ہی ہیں, اسی سپ ہی ہیں, پر ظالم لئی دشٹ لئی. ستگر دے بول میں تھوڑے سامنے رکھا, چاہا شد کے چون بچ گاں کشتا چار, کہ باقی بماندست پیچی دا مار. کی ہویا تو میرے چار بچے مار دیتے, اورنگزیب پیچی دا سپ موجود ہے, پتہ نہیں اس طرح دے کتنے بچیاں نو جنم دے گا, سپ تے موجود ہے. کی ہویا تو چار بچے مار دیتے, چار سپ دے بچے مار دیتے, سپ موجود ہے. چاہا شد کے چون بچے گاں کشتا چار, کہ باقی بماندست پیچی دا مار. پیچی دا سب جو بچ گیا کون, کہ ہم تسی خود اندازہ لگاؤ ستگر کس نو کہہ رہے ہیں, اپنے آپ نو کہہ رہے ہیں, اپنی امت خالصے نو کہہ رہے ہیں, کہ باقی بماندست پیچی دا مار, اے اورنگزیب سب موجود ہے, کی ہویا تو چار سب دے بچے مار دیتے. چاہا شد کے چون بچے گاں کشتا چار, یہ سری مکواد پادشاہی دسویں ظفر نامہ. ظفر نامے دے ارتھ نے جت دیاں چٹھیاں. چاہا شد کے چون بچے گاں کشتا چار, کہ باقی بمان دست پیچی دا مار. چے مردی کے اخگر خموشاں کو نہیں, کہ آتش دا مارا فیروزاں کو نہیں. یہ کوئی مردانگی تے نہیں, عقل مندی تے نہیں, کہ تو چار چنگاریاں بجا دیں تے شولیاں نو پڑکا دیں. پڑک گئے نے شولے, تیریاں چار چنگاریاں بجان دینا. پیچیدہ سپ موجود ہے, کی ہویا تو چار سپ دے بچے مار دیتے. کہ ستگر ایسا کہندے نے, سپ نو سنسکرت دے بھجنگ کہندے نے, پرشین دے مار کہندے نے, بھجنگ سپ. اور غضب دی گل جس دن ستگر نے قبول کر لیا سی بھجنگ ظالم لئی دشٹ لئی, اور قبول ادو کیتا جب دیوان سچانندی زبان تو نکلیا ای فرزند مارست, یہ سب دے بچے نے. और फिर ते जिधर किधरे कोई सिख आ रहे होवे जा रहे होवे पता मुगल की कहंदे सन कि मार नहीं रफ्ती कि मार नहीं आमद ये सब जा रहे है ये सब आ रहे कोई सिख नहीं कहंदा सी मनुख भी नहीं कहंदा सी कि मार नहीं रफ्ती कि मार नहीं आमद ये सब आ रहे ये सब जा रहे हालात ऐसे हो गए साहबा ने क्या कबूल है दुष्ट लई जालम लई जाबर लई असी जहर हां मजलूम लई असी अमृत हां और अज भी सिख अपने बच्चे बच्चिया के जब नाम रखाने तो ग्रंथी सिंह अज अरदास करते हैं ये सतगुर सचे पातशाह आपने जो भुजंगी की दात बख्शी है तो भुजंगी नु नाम बख्शो भुजंगी तो मुराद की सब दे बच्चे नु नाम बख्शो भुजंगण नु नाम बख्शो सप दी बच्ची नु नाम बख्शो भुजंग सप भुजंगी सप दा बच्चा ये कबूल हो गया ये शब्द कबूल हो गया परवान है दुष्ट लई सपां मजलूम लई अमृत जफरनामे च सारा खुलासा किया धन गुरु गोबिंद सिंह जी महाराज ने यह बोल कौन बोलता है दिवान सुचानंद ई फरजंद दे महारस ये सप दे बच्चे ने यह सुचानंद कौन है सवेरे शाम पक्का नियम पूर्वक गीता का पाठी है 68 तीर्थां दा इशनान करके आया जने उधारिया तिलक ला के आंदा सवेरे दोई धोती वस्त्र कपाटन सवेरे इशनान करदा धोती होर पहनदा शामी इशनान करदा धोती होर पहनदा धोतियां दो रखदा बदलदा सवेरे दी शामी नहीं शाम दी सवेरे पूजा पाठ दे समय वस्त्र नवे अलग तुले पक्का कर्म कांडी 33 करोड़ देवत्यां दा पुजारी गीता दा पाठी 68 तीर्थां दा इशनान करन वाला पक्का कर्म कांडी पर चूंकि कर्म कांड दे च रुक गया इतना कठोर इतना कठोर मासूम बच्चियां नूं वेख के भी इस नूं तरस नहीं आया पता है सूबा सरन ने की आख्या इस्लामी शरा ए कहिंदी है कि नाबालग दा खून जमीन ते नहीं डुलना चाहिए शरा ए है ना मुसलमान की इस्लामी जड़ी शरा है जो मोहम्मद साहब ने बनाई सी औरत दा ते नाबालग दा खून जमीन ते नहीं डुलना चाहिए थोड़े हथों इंज अपनी उम्मत नु उपदेश किया भी थोड़े हथों नाबालग दा ते औरत दा खून जमीन ते नहीं डुलना चाहिए तो वजीद खां शरा का ज्ञानी सी ये सूबा सरहन कहन लगे ते नाबालग ने बिल्कुल नाबालग बहुत छोटे ने शरा ए कहंदी है कि खून जमीन ते नहीं डुलना चाहिए बोल पिया काजी खून डोलन की लोड़ की है नवाब साहब इन्हां दोहां नूं दीवार ही चुन दे गल खत्म खून डोलन की लोड़ खून नहीं डोलने इन्हां नूं दीवार दे चिण दो कि काजी कौन है हथ दे तस्बीह है अल्लाहू अल्लाहू जपदा पिया बगल दे कुरान शरीफ है पंज वक्त दा पक्का नमाजी है हज करके आया है कुरान दी तलावत करदा है और हाफिज भी है कुरान दे अर्थ बोध भी जानदा है पर कहिंदा है खून डोलन दी की लोड़ है दीवार दे चिण दो हद हो गई दोवें शरे सुचानंद कहिंदा ई फरजंदे महारस्त है काजी कहिंदा इन्हां नूं दीवार चिण दो एक गीता दा पाठी कुरान दी तलावत करन वाला एक तिलकधारी एक सुन्नतधारी एक दे बगल दे च गीता एक दे बगल दे च कुरान एक हज करके आया एक 68 तीर्थां दा इशनान करके आया दोवें शरई ते कर्मकांडी बस कर्मकांड नूं ही जिंदगी दा मकसद समझ लिया शरा नूं ही इस तरह दा बंदा कठोर हो जांदा कि खुदा तक पहुंचनी ਇਹ ਤੇ ਉਹਨਾਂ ਦੀ ਬਿਰਤੀ ਨਹੀਂ ਆਉਂਦੀ ਤੇ ਕੋਮਲਤਾ ਅੰਦਰ ਆਉਂਦੀ ਨਹੀਂ ਕਿ ਵਗਦਾ ਹੋਇਆ ਵਹਿਣ ਪਾਣੀ ਦਾ ਰੁਕ ਜਾਂਦਾ ਗੰਦਾ ਹੋ ਜਾਂਦਾ ਕਿਸੇ ਦੀ ਚੱਲਦੀ ਹੋਈ ਸੁਰਤ ਅਗਰ ਕਰਮ ਕਾਂਡ ਤੇ ਹੀ ਰੁਕ ਗਈ ਹੈ ਯਕੀਨ ਜਾਣੋ ਜਿਤਨਾ ਉਹ ਕਠੋਰ ਹੋਵੇਗਾ ਕੋਈ ਵੀ ਨਹੀਂ ਹੋਵੇਗਾ ਔਰ ਜਿਤਨਾ ਸ਼ਰਈ ਕਠੋਰ ਹੋਵੇਗਾ ਇਤਨਾ ਹੋਰ ਕੋਈ ਵੀ ਨਹੀਂ ਹੋਵੇਗਾ ਬਸ ਇਤਨਾ ਹੀ ਮੈਂ ਕਹਿ ਸਕਦਾ ਕਿਉਂਕਿ ਬਾਅਦ ਸ਼ਾਇਦ ਤੁਸੀਂ ਮੈਨੂੰ ਮਾਫ਼ ਨਾ ਕਰੋ ਮੈਂ ਇਤਨਾ ਹੀ ਆਖਾਂ ਜਿਸ ਦੀ ਸੁਰਤ हे रुक जाइए, वो इतना कठोर होवेगा, इतना कठोर होवेगा, शायद कोई पत्थर इतना सख्त नहीं हो सकता, लोहा भी इतना सख्त नहीं हो सकता, उसका दिल इतना सख्त हो गया, किसी लिए रहम नहीं, तरस नहीं, कितना ठोस हो जाएगा, कोई गहराई नहीं, कोई बुलंदी नहीं, रुक जो गया है। पर जो रुकया नहीं, पहले संसार तो निराश होया सी, उदास होया सी, ते परमात्मा की तलाश से चल पाया, अज कर्म कांड तो भी उदास हो गया, अज शरा तो भी उदास हो गया। शमस तबरेज ने साफ कह दिता सी, काफरे इश्कम मुसलमानी मरा दरकार इनेस, ये शरा मैनू नहीं चाहिए अगर मैनू खुदा नहीं मिलता, मैं तो खुदा लिए शिंगार किया कि वो शिंगार मिलन के ताई हर न मिले जग जीवन गुसाई, शिंगार ते परमात्मा दे वास्ते सी। साहिब कहिंदे ने कामण तो शिंगार कर जा पहला कंत मनाए, मत से जे कंत ना आवे एवें बिरथा जाए, पंक्तियां ने। और वडहंस राग दा ते बड़ा कीमती लंबा चौड़ा शब्द, समा नहीं जा देते तां मुख्तसर में अर्ज करां। निराशा जाग पैंदी है, अंदरों प्रार्थना भी जागती है, हे प्रभु तेरे लिए रहत बैत धारण की थी, तेरा कोई पता नहीं, तेरे लिए कर्म कांड अपनाया, तेरा कोई पता नहीं, तेरे लिए शरा धारण की थी, तेरा कोई सरूर नहीं, तो हिरदा तड़पदा है। पहले उदास होया सी संसार कौन, आज उदास हो गया कर्म कांड, आज उदास हो गया शरा, ये भी अवस्था आती है भाई, निराशी बहुत दिन ला गए। अगर इतों उदास होया है, निराश होया है, अंदर बहुत वड्डा बैराग जा गया है और सब कुछ आसार प्रतीत होया है, तो इस तड़पे हुए हृदय दो बार बार गहरी अरदास निकल दी है, हे प्रभु तेरे लिए शिंगार धारण कीता सी, तेरा कोई पता नहीं, तेरे लिए तो मैं कर्मकांड ही बनया सी, ये शरा ते तेरे लिए सी, ये रहत बैत ते तेरे लिए सी, ये मेरे लिए ते नहीं, मैं तेरे लिए तेरी प्रसन्नता लिए धारण की थी, पर तेरा कोई पता नहीं, तेरे रस का कोई बोध नहीं, अंदरों अरदास निकल रही है। जब जी साहब दे जप है, दूजी बाणी जाप है, तीसरी बाणी दे बैराग है, माते मतंग जरे जर संग अनूप उतंग सुरंग सवारे, कोट तुरंग कुरंग से कूदत पौन के गौन को, जात निवारे भारी भुजान के भूप बलिबिद, न्यावत शीस न जात बिचारे, एते भय तो कहां भय भूपत, अंत को नांगे ही पाए पधारे। जब सब कुछ मौत ही मौत दिखाई दे रहे तो बंदा किस तरह जीवेगा जगत में, बैरागी, ए बैरागी ए उदास मनुख लाजमी कर्मकांडी हो जाएगा, शरई हो जाएगा, रहत बैत धारणी हो जाएगा। पर जे सोचण वाला है, अकलमंद है, दिन बहुत हो जान तो इसके अंदरों प्रार्थना भी जागेगी, हे प्रभु तेरा तो कोई पता नहीं चलेगा, मैं तो इतनी शरा धारण कर ली, मैं तो इतना कर्मकांडी हो गया, कोमाया अठाठ तीर्थां ते बहुते चंदन रगड़ लेने, मैं कर लिया बथेरा गीता दा मैं पाठ, सवेरे शाम बथेरा स्नान कर लिया है, मैं सारी रहत बैत हे गुरु धारण की थी है, बख्शिश कर, तू रहमत कर। अरदास इस तड़पे हृदय चो अंदरों निकले है, अरदास कबूल हो जाती है। चौथी बाणी अरदास है, चौपाई हमरी करो हाथ दे रक्षा, पूर्ण होए चित की इच्छा, तो चरणन मन रहे हमारा, अपना जान करो कृतपार। सारी अरदास है, बेनती है, तू हे प्रभु बख्शिश कर, मेरा मन तेरे चरणा च रहे, बागी हो गया तेरा कुछ पता ही नहीं। जप जाप बन जाता है, जाप बैराग बन जाता है, बैराग अरदास बन जाता है, और बैरागी हिरदे तो जड़ी अरदास निकलती है कबूल हो जाती, कतई भी अर्थ नहीं जाती, बिरथी कदे न हो वही, जन की अरदास आनंद की प्राप्ति हो जाती है, परमात्मा की प्राप्ति हो जाती है, और उसकी जबान कह उठती है, आनंद भया मेरी माए सतगुरु मैं पाया, आनंद की प्राप्ति हो गई, जप जाप हो गया, जाप बैराग हो गया, बैराग अरदास बन गया, अरदास आनंद की मूर्ति बन गया। इंज जोड़ है, ये अध्यात्मक मंडल दियां पंच स्टेजा ने जो तुच्छ बुद्धि अनुसार मैं अज ही समाप्ति करने की कोशिश की थी, क्योंकि कई तरह के कई सजणा के प्रश्न सन, मैं इसे एक लड़ी नू चला रहा सी, کہ بار بار خیال آیا کہ باقی سبجیکٹ کئی مضمون نے دھرم دے کئی وشے نے وہ رہ جان گے جو سنگتاں پوچھنا چاہدیا نے. کل شریرک جو رہ کلگی در پتا نے سانو دیتی پنج ککار پنج باڑیاں مانسک رہ پنج ککار شریرک رہ وہی وچار کر کے پھر بہت سارے پرشن نے وہ میں ہر ایک نال وعدہ کیتا ہے کہ ایک ایک دے سامنے میں گل کھولا میں بھی تھکاں گا تے شاید اتنا کھول بھی نہ سکاں سنگت جی ساری گل جو ہے کھول دے جاواں گے اور امید ہے مان تے نہیں ہنکار تے نہیں ہو سکتا ہے انہاں سوالاں دے جواب گربانی دے چوں آپ نوں مل جان کیونکہ داس نیتک پاٹھی دی رپن پڑھ کے جو ہے انہوں سرون کرا دینی ہے باقی وچاراں جو ہے کل ساریاں دا ہاردک طور تے.
1: اوکار ستنام کرتا پورک نربھو نرویر کالم ورت اجونی سیبھن گر پرساد سرب سیل ممن سیلم سرب پاونے مم پاونم سرب کرتو ممن کرتا نانک لے پوچھے پنال پیتے بے سمار اتھا اگن اتولے

صاحب بھائی نند لال جی فارسی دے ہی عالم فاضل غزنی تو آئے، لہذا انہاں دے بول انہاں دی بانی ساری دی ساری فارسی دے چا. آپ فرمان کر دینے نشانے سکھیں پنج حرف کاف، سکھی دیاں پنج نشانیاں پنج کاف دے حرفان دے چ بند نے. نشانے سکھیں پنج حرف کاف کہ ہرگز نہ باشد این پنج ماف، اینا پنجاں دے چوں ایک بھی نشانی نہیں. سکھ ہرگز معافی دا خواستگار نہیں بن سکتا، اس نو معاف نہیں کیتا جا سکتا. کیڑیاں پنج نشانیاں؟ کڑا کار دو کاچ کنگا بدان، بنا کیس ہیچ است این جملہ نشان. کڑا کار دو کرپان، کاچ کچہرا، کنگا بدان، بنا کیس ہیچ است این جملہ نشان. پر کیسا تو بنا باقی چار نشانیاں پروان نہیں، جیسے لاڑے تو بنا برات نہیں شوبھا پاندی، کیسا تو بنا کڑا کچہرا کنگا کڑا یہ شوبھا نہیں پاندا. انہاں دی شوبھا کرپان دی شوبھا، کڑے دی شوبھا، کچہرے دی شوبھا، کنگے دی شوبھا کیسا کر کے کیس مول نے. چونکہ راجے پریچھت تو سڑے دیش دیچ کیساں دا منڈن عام چل پیا سی، پاویں سب تو پرتھم اس نے کیساں دا منڈن انہاں براہمناں دا کرایا سی جنہاں براہمناں نے راجے جنمیجے دی مہارانی دی ہس کے بے پتی کیتی. او کدرے زور دی ہوا نال نگن ہوئی تے سارے دے سارے ہس پئے. جنمیجے نے انہاں دے سر من دتے، کچھ قتل کیتے، بتھیریاں دے سر منے. اس طرح سر نو مننا منڈن کرنا ایک بہت وڈی سزا سی، بہت وڈی سزا. اس وقت جنمیجے نے اس سزا ہی دیتی. کلگیدر پتا نے سارا پرسنگ دسم گرنتھ وچ لکھیا، پرتھم باندھ کے سب کے مونڈ مڑائے، انر اے ڈوہا سیس تاں کے لگائے، انہاں براہمناں نو بن کے انہاں دے سیس من دتے، منڈن کر دیتا کہ انہاں نے گھور بے ادبی کیتی سی. پھر انہاں نو چھوڑ دیتا اتنی وڈی سزا دے کے. جنہاں نو چھوٹی سزا دیتی انہاں نو تو سزائے موت دیتی، پر جنہاں نو وڈی سزا دیتی انہاں دا منڈن کیتا، جیمدیا ہی مار دیتا. اے براہمن جدر جدر گئے لوگاں نے پوچھیا، تھوڑا جوڑا، تھوڑا داڑا، تھوڑے کیس. تو انہاں نے کیا، پتا گزر گیا، کسی نے کیا ماں گزر گئی، تا ایسا کرنا پیا، یہ سوگ دھارن کرنا پیا. اج بھی بالکل صفا چٹ منڈن کرا کے کوئی باہر آ گیا بازار وچ، ایسا سمجھا جاندا ہے یا ماں گزر گئی ہے یا پتا گزر گیا ہے. اے منڈن سوگ دی نشانی سی، دکھ دی نشانی سی، موت دا پرتیک سی. سہجے سہجے جد آدھیاتمک جیون رہا نا تے منڈن عام ہو گیا. جنمیجے نے کچھ براہمناں دا منڈن کیتا سی، انہاں کر کے انج کہہ لو سارے دیش دا منڈن ہو گیا. کیس ایک ایسی سرکشا نے، جد کوئی نام جپدا ہے، بانی پڑھدا ہے تو مستک دیچ جو شکتی جمع ہوندی ہے، رس جمع ہوندا ہے، وہ چھتی خارج نہ ہو جائے، چلا نہ جائے، کیس مدد کر دیں. کیساں دے چوں بھی نکلے نہ، جلدی نہ خارج ہوئے تو دستار مدد کر دی ہے. اس واسطے باقی پہراوا جو اسی تن تے پہنتے ہیں وہ سماجک ہے، دستار دھارمک ہے، دھارمک ہے. کیس رہت دیچ سرمور نے رشی منیاں دا روپ نے، مکھڑے دا داڑا پرکرتی دا دتا ہویا پرش نو شنگار ہے. جیسے اسی دیکھ رہے ہیں شیرنی دے گل دیچ، اے لمبے لمبے وال نہیں، ببر شیر دے جو ہے گردن دچنے. جتنا خوبصورت مور ہے، مورنی اتنا
इतनी खूबसूरत नहीं। ये लंबे लंबे पंख प्रकृति दा दित्ता होया शिंगार है। इसी तरीके दे नाल नर मुर्गा तोता कबूतर मदेन नालों ज्यादा खूबसूरत ने प्रकृति ने शिंगारे है। दाड़ा कुदरत दा दित्ता होया एक शिंगार है। इस वास्ते आद काल तो पुरुष दी शिंगार विच रुचि नहीं रही, स्त्री दी ही शिंगार विच रुचि रही, क्योंकि उसने पुरुष दा मुखड़ा शिंगारिया होया वेख्या तो इत्थों प्रेरित होके उसने अपना मुखड़ा भी अपने ढंग नाल संवारना शिंगारना आरंभ किया। इसनों ते मनो विज्ञानिक भी तस्लीम करते ने, खैर दुनिया का सब तो खूबसूरत पुरुष अगर कोई है तो दाड़े केस वाला है, ऐसा अज दे कुछ विचारक भी मनते ने। तो सीस दे ए केस रहता विच सिरमौर रहत ने ऋषि मुनिया की रूपरेखा। कड़ा सर्वलो हर वक्त बदन नु छूंदा रहे, इस नाल शरीर दी आरोगता ते रहिंदी है, लेकिन खला विच जो अनंत बेशुमार मलीन रूहां घुम रही ने उन्हां तो भी बचाव हुंदा है। कई कोट भूत प्रेत सूकर मिर्गाज तांत्रिक योगा खास करके काला तांत्रिक इसका उस पुरुष दे कोई असर नहीं जिसने अपने हाथ विच कड़ा पहने आया। अज ते असी देखते हैं अनुमति भी है अपने छोटे छोटे बच्चों नूं कड़ा पहनांदे ने ताकि किसी तंत्र विधि का या किसी रूह का परछावा इन्हां ते ना पवे। अज ते नवजायद बच्चे नवे जन्मे बच्चों लई मावां कड़े मंगदियां ने, अनुमति है। ऐसा दिखाई दे रहा है कि सहजे सहजे शायद सारी दुनिया इस कड़े नूं धारण कर लवे। कड़ा दाएं हाथ विच पाया जांदा है, किसी भी काम नूं करन लगे आ दाया हाथ अगे आउंदा है। एक कड़ा प्रतीक है, तू गुरु दा सिख है और तेरे हाथ विच गुरु दी दित्ती हुई यह निशानी है। इस वास्ते तेरे हाथ कदी गलत काम नूं नहीं पैने चाहिए। तो अमृत पीता है अमृत छके है, लिहाजा तेरे इस हाथ दे शराब दी बोतल ना हो, तेरे हाथ किसी ते जबर ना करन, तेरे हाथ किसी दा हक ना खोवन। तो गुरु दी निशानी हाथ विच पहनी हुई है। कछहरा एक ऐसा पर्दा और इसका इतना मनोविज्ञानक मन दे असर है कि सहजे सहजे अज ते सारी दुनिया ने धारण कर लिया है। भावे ओ रूप ना होवे जो कलगीधर ने सानो दिता है, पर कुछ ना कुछ कछहरे दी बनावट जैसा ही कछहरा सारी दुनिया ने अज धारण कर लिया है और इसनों शरीर दी और मन दी एक खास लोड़ समझ लिया गया है। कंगा केसां दी सफाई लई ते है, लेकिन इस दे नाल जप तप करन तो बाद जो थोड़ी जिया दिमागी थकावट या शरीरक थकावट हो सकती है, इस कंगे दे बार बार सिर ते फेरन नाल मस्तक हौला हो जाता है और थकावट दूर हो जाती है और नाले केस समर जाते हैं। किरपान ठीक है, अज हाइड्रोजन बम तो भी मनुख अगे लंगे और कुछ तर्कशील ऐसा कहते हैं कि इस एटम बम हाइड्रोजन बम दे जमाने विच ये निक्की जी किरपान की मैंने रख दी है जो सिख जगत ने पहनी हुई है, जो कलगीधर ने दिती है और पहनना लाजमी करार देता है। दरअसल ये किरपान एक प्रतीक है, मन दे ते इसका असर है कि तू केवल संत नहीं सिपाही भी है। केस संत दा स्वरूप पेश कर देने, किरपान सिपाही दा रूप पेश कर दी है। इस तरह धन गुरु गोविंद सिंह जी महाराज ने मनुख नो संत सिपाही बनाया।
गुरु नानक देव जी महाराज तो लेके धन गुरु तेग बहादुर साहब जी महाराज तक यतनशील रहे मनुख नु संत बनाण विच। इसे ही संत नु धन गुरु गोबिंद सिंह जी महाराज ने सिपाही बनाया। जद कोई